0: Turn me up now.
1: Namaste. Monday Shankumar.
2: Roger Sunday Ununsa.
3: It's FM 91.1.
4: Gharva Office ka lagi naya safe kinde hununsa. Safe matra hoina. Bishwas garna sakine suraksha rojnuhos. अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस् फायर रेजिस्टेन्ट टूल एन्ड थ्रोट रेजिस्टेन्ट तपाईंका सबैभन्दा महत्त्वपूर्ण सम्पत्तिको सुरक्षाका लागि बनाइएको सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षित राख्नुहोस् स्टिलेज सेफ रोज्नुहोस् गन्नेबो सेफ स्टोरेज शोरूम पुलचोक